0: ڈاکٹر صاحب سے ہماری بات چیت جاری ہے. پوچھتے ہیں ڈاکٹر صاحب سے, آپ کو دیش اور خاص کر ودیشوں میں مکھی اتیتھی کے روپ میں بلایا گیا اور وہاں سمانت بھی کیا گیا. آپ سے جاننا چاہتے ہیں کہ کیا شعر و شاعری کی دنیا ایک جیسی ہے پورے وشو میں؟
1: جی, یہ سوال دکھنے میں بہت چھوٹا لگتا ہے, لیکن دراصل یہ سوال آپ کا ہے بہت بڑا. اس کا جواب جو ہے بڑا تفصیلی ہے, لیکن میں اسے بڑا مختصر رکھوں گا کہ میں آسٹریلیا میں گیا تھا تو میرے قریب 12 پروگرام وہاں ہوئے.
0: جی,
1: اور پاکستان سے مجھے کئی مرتبہ دعوت نامہ آیا, لیکن میں قبول کرتا ہوں کہ یہ میری کمی بھی ہے, لیکن جانے کیوں کسی بھی وجہ سے وہاں میں نہیں جا سکا. حالانکہ میرے پاکستان میں بہت اچھے دوست ہیں, بہت اچھے اچھے ادیب ہیں, دوست ہیں. میں آپ کو سڈنی کا ایک واقعہ ضرور بتا دیتا ہوں کہ سڈنی میں آپ کو بتاؤں کہ یہ ہمارے شہر کے لیے بہت ہی عزت کی بات ہے, آپ کے لیے بھی اور ہم سب کے لیے جتنے لوگ یہاں سن رہے ہیں, کہ امبالا میں آپ کے ایک ایسا شخص رہتا ہے نفس امبالوی, جو آپ کو ریپرزینٹ کرتا ہے, آپ کی طرف سے ایک نمائندہ ہے. لیکن کیونکہ یہ عزت سب کی سانچی ایک وراثت ہوتی ہے, تو میں اس پر آؤں گا, کچھ لوگوں کا ذکر کروں گا تو جو کہ سانجھی وراثت ہماری کس طرح سے ہے اور ہم کس طرح سے فخر محسوس کرتے ہیں. میں ہندوستان کا واحد ایک ایسا شاعر ہوں, اکلوتا ایسا شاعر ہوں جو نیو ساؤتھ ویلز آسٹریلیا سڈنی کی پارلیمنٹ میں چیف گیسٹ رہا.
0: کیا بات,
1: یہ ایک بہت بڑی اپلبدھی کے طور پر میں امبالا کی نظر سے دیکھتا ہوں. یہ نفس امبالوی کی اپلبدھی نہیں ہے, میں آپ سے عرض کر دوں, یہ امبالا کے لوگوں کی, یہاں کا جو کلچر ہے, یہاں کی جو بات ہے, یہ ہم سب کی, آپ ریڈیو وتستا کی, یہ سب ہماری سانجھی وراثت ہے. ہمیں اس طرح کے جو انعامات ہیں یہ سب سانجھے ہم لوگ دیکھتے ہیں. جیسے وراٹ کوہلی جب کوئی جیتتا ہے, ورلڈ کپ جیتتا ہے, تو وہ دیش جیتتا ہے, وراٹ کوہلی نہیں جیتتا. یہی چیز میں آپ سے ابھی عرض کرنا چاہتا ہوں کہ مجھے کبھی ایسا محسوس نہیں ہوا. میں بہت سے 12-13 پروگرامز ہوئے آسٹریلیا میں, میلبرن میں ہوا, میلبرن میں بلکہ ہوا یہ کہ میں جس دن یہاں آ رہا تھا, واپسی تھی میری, اس سے 10 دن پہلے میرے پاس فون آیا. ہمارے ایک وہاں بڑے اچھے مصدق صاحب ہیں, بڑے اچھے دوست ہیں ہمارے, پاکستان کے کراچی کے ہیں وہ. تو وہ میلبرن میں انہوں نے ایک مشاعرہ رکھا ہوا تھا اور انہوں نے مجھے چیف گیسٹ بلایا. تو میں نے کہا جی تاریخ بتائیے. وہ کہنے لگے تاریخ 6 تاریخ ہے, 6 جولائی. میں نے کہا جی میں تو 6 جولائی کو واپس جا رہا ہوں, میری تو فلائٹ ہے اس دن واپسی کی. کہنے لگے ارے نہیں نہیں, یہ نہیں ہو سکتا, آپ نے تو کہا تھا آپ رہیں گے. میں نے کہا بھائی کہا تو تھا مگر کتنے دن رہیں گے, وہ کوئی اینڈلیس تو ہے نہیں,
0: ٹھیک,
1: آخر تو جانا ہے واپس, ہندوستان ہماری اپنی سرزمین ہے تو جائیں گے ہی, پروگرام یہاں تھے ہو گئے, اب مجھے واپس جانا. تو کہنے لگے کہ نہیں یہ تو اب نہیں ہو سکتا, تو کیا کیا جائے, تو آپ پوسٹ پون کیجئے. میں نے کہا جی بڑا نقصان ہو جائے گا بھائی. تو کہنے لگے وہ سب ہم دیں گے, آپ فلائٹ پوسٹ پون کیجئے, آپ کو گاڑی لینے آ جائے گی ایئرپورٹ پہ اور آپ کو کوئی پریشانی نہیں ہوگی. تو میرے پاس کچھ کہنے کو نہیں تھا, پھر میں وہاں گیا, بہت عزت, بہت سب کچھ ہوا اور وہاں پروگرام بھی بڑا شاندار رہا. وہ تو اس طرح سے وہاں کے ایک ہمارے شاد صاحب ہیں, اشرف شاد صاحب, وہاں کے وہ صحافی ہیں, اخبار کے نمائندے ہیں اور انہوں نے کافی کام کیا ہے پترکاریتا میں اور انہوں نے بہت سے کہانیاں لکھی ہیں, لٹریچر میں بہت بڑا نام ہے, شاعری بہت اچھے شاعر ہیں, بہت بڑے شاعر ہیں. وہ ایک وہاں پر پروگرام کرتے ہیں, ایک اینول مشاعرہ ان کا ہوتا ہے. تو میں نے ان سے میری ملاقات ہوئی تو انہوں نے کہا کہ ہم آپ کو بلانا چاہتے ہیں. تو آپ کو بڑی حیرت ہوگی کہ میں اس پروگرام میں چیف گیسٹ تھا, ہمارے ساتھ میرے ساتھ ہندوستان کے ایک اور شاعر تھے, خوشبیر شاد, اگر آپ نے نام سنا ہو, جو لوگ اردو میں جانتے ہیں وہ تو جانتے ہیں کہ یہ بہت بڑا نام ہے، پوری دنیا میں جانے جاتے ہیں شاہد صاحب. تو خوشویر شاہد صاحب اور میں، ہم دو ہندوستانی تھے اور ہم لوگوں کو وہاں ہندوستان کو ریپرزینٹ کرنے کا موقع ملا. حالانکہ ریپرزینٹ تو ہر جگہ ہم ہندوستان کو کرتے ہیں، وہ تو ایک الگ بات ہے، لیکن وہ پہلا موقع تھا تو مجھے بڑا فخر محسوس ہوا. اور ہم نے یہ محسوس کیا کہ جو باتیں ہم، جو شعر ہم یہاں پڑھ لیتے ہیں، بھائی جب آپ کسی ملک کی طرف سے ایک نمائندے ہوتے ہیں
0: وہاں، پھر
1: تب آپ کو بہت سوچ سمجھ کے بولا. تو یہ ایک تھوڑا مشکل بھی پیش آئی، لیکن ہاں کہ ہاں ہمیں سوچ سمجھ کے بولنا چاہیے، وہ ایک ذمہ داری کا جو احساس ہے. تو یہی پارلیمنٹ میں بھی میں، ایک کتاب تھی ہمارے راحت صاحب تھے، وہ اب نہیں رہے، تو ان کی ایک کتاب وہاں، ایک پورا ان کا ایک سی ڈی لانچ ہوئی، تو میں وہاں وہ سی ڈی بھی میرے ہاتھوں لانچ ہوئی. میں وہاں کے ایم پی سے ملا، وہاں کے میئر صاحب سے ملا، اور کئی جگہ بہت سارے سمانت کیا گیا، بہت سارے اوارڈز دیے گئے. تو یہ رہتا ہے کہ مطلب ہم جاتے ہیں تو ان کو سب دھیرے سے بتانا پڑتا ہے کہ اچھا ہم، میں آؤں گا، تاکہ وہ سب پھر نا پروگرام اسی حساب سے بنتے ہیں. ہاں تو یہ ایک اکٹھا بنانے پڑتے ہیں.
0: یہاں سر میں آپ سے یہ جاننا چاہتا ہوں، ایک تو آپ نے ابھی امبالہ کی بات کی، آپ نے فخر اس پہ محسوس کیا، فخر ہمیں بھی محسوس ہے آج کہ آپ ہمارے ساتھ آج ہیں، اور آج ہم پھر وہی امبالہ کی ہی بات کر رہے ہیں، اور امبالہ کے لوگوں کے ساتھ ہی ہم اس بات کو سانجا کر رہے ہیں. کیا امبالہ میں کچھ ایسے بھی شخصیات ہیں جن کا آپ نام لینا چاہتے ہیں، اور ساتھ میں جو نوودت کوی ہے ان لوگوں کے لیے آپ کیا بتانا چاہیں گے تاکہ ان کی کوششیں بھی جاری رہیں آنے والے دنوں میں، اور وہ بھی ایک مقام حاصل کر سکیں؟
1: بے شک. دیکھیے امبالہ جو ہے ہمیشہ سے ایک ادب کی یعنی ساہتیہ کی بہت زرخیز زمین رہی ہے. یہاں پر بہت سارے ساہتکار پیدا ہوئے، اور خاص طور پر اردو شاعری کے لوگ پیدا ہوئے. اس میں سب سے بڑا جو نام آتا ہے وہ ناصر کاظمی صاحب کا ہے. ناصر کاظمی صاحب جو تھے یہ پیدا ہوئے تھے 1925 میں،
0: جی،
1: اور وہ یہیں امبالہ کے رہنے والے تھے، کینٹ میں رہا کرتے تھے.
0: جی
1: پارٹیشن ہوا 47 ہوا تو 47 میں پھر وہ یہاں سے ہجرت کر گئے، اور پھر وہ لاہور میں رہے، لاہور میں ہی ان کا انتقال ہوا. بہت بڑا لیجنڈ، آپ نے ان کے بہت سارے کلام سنے بھی ہوں گے، اپنی دھن میں رہتا ہوں میں بھی تیرے جیسا ہوں، غلام علی نے کتنے سارے وہ گائے،
0: ان کے گائے ہیں. ہاں
1: جی. دل میں ایک لہر سی اٹھی ہے ابھی، کوئی تازہ ہوا چلی ہے ابھی، ناصر کاظمی صاحب نے ہی لکھے. ناصر کاظمی صاحب بہت بڑا نام ہے، ناصر کاظمی صاحب. تو ہمیں امبالہ کے لوگوں کو اس پر بھی فخر ہونا چاہیے کہ یہاں کتنی بڑی بڑی ہستیوں کے جو ہیں وہ یہاں جڑے ہوئے ہیں. آپ نے کچھ شعر سنے ہوں گے ناصر کاظمی صاحب کے، کچھ یادگار شہر ستمگر ہی لے چلیں، کچھ یادگار شہر ستمگر ہی لے چلیں، آئے ہیں اس گلی میں تو پتھر ہی لے چلیں، آئے ہیں اس گلی میں تو پتھر ہی لے چلیں، اس شہر بے چراغ میں جائے گی تو کہاں، اس شہر بے چراغ میں جائے گی تو کہاں، آئے شب فراق تجھے گھر ہی لے چلیں. یہ ناصر کاظمی صاحب کا تھا شعر تھے. اور ناصر کاظمی صاحب جو تھے بہت بڑا نام، ان کے بہت سارے کلام جو ہیں مقبول ہیں. اور ایک اور نام میں لینا چاہوں گا جسے ہم لیجنڈری نام بول سکتے ہیں، یگ پروش جنہیں کہتے ہیں، وہ تھے ساگر صدیقی صاحب.
0: جی
1: ساگر. تو ساگر صاحب جو تھے یہ امبالہ شہر میں رہتے تھے، اور آپ کو حیرت ہوگی کہ وہ اس زمانے میں پلاسٹک تو تھا نہیں، وہ لکڑی کی کنگھیاں بناتے تھے.
0: جی
1: اور کنگھیاں بیچا کرتے تھے، اتنے چھوٹے سے انسان تھے، لیکن شاعر کتنے بڑے ہوئے. آج ان کا نام مطلب آپ دیکھیں کہ میں لیتا ہوں کہ یہاں بیٹھ کر میں ان کا نام لے رہا ہوں اور فخر محسوس کر رہا ہوں. وہ بھی 47 میں پاکستان چلے گئے تھے، وہ بڑے غریب سے انسان تھے. اور افسوس کی بات ہے، دیکھیے یہ بھی سب کو جاننا چاہیے کہ ساگر صدیقی صاحب جو تھے یہ پاکستان گئے، وہاں کوئی انہوں نے اپنا ایک میگزین شروع کیا، तो हालांकि वो नहीं चल पाया, शायद वो उतने कारोबारी नहीं थे, वो जहन कारोबारी नहीं था उनका, लेकिन उन्होंने कोशिश की मगर वो कामयाब नहीं हुए। एक बार वहां के जो राष्ट्रपति थे उन्होंने कहा कि भाई ये कौन शायर है, बड़ा इसका नाम है, तो देखो कौन है। किसी ने कहा जी बड़े गरीब से हैं, वो पता करो। तो उन्होंने भेजे लोग अपने, तो सिक्योरिटी एजेंसीज के लोग गए, तो वो साहब जो थे एक जगह मिले सड़क के किनारे फुटपाथ पर, वो सिगरेट पीते हुए फटे हाल बिल्कुल बाल बढ़े हुए, तो वो कहने लगे भाई ये सागर सिद्दीकी। और तो कहने लगे ये हैं, तो कहे हाँ जी यही हैं। तो कहे भाई आपको तो जनरल साहब ने याद फरमाया है और आप चलें। तो उन्होंने एक शेर सिगरेट की डब्बी के ऊपर लिखकर दे दिया उनको। वो शेर यूं था कि जिस अहद में लुट जाए गरीबों की कमाई, जिस अहद में लुट जाए गरीबों की कमाई, उस अहद के हाकिम से कोई भूल हुई है। देखिए क्या शेर उन्होंने मतलब सिगरेट की डब्बी पे लिख के उनको दे दिया कि भाई ये ले जाओ और कह देना मैंने इनकार कर दिया, मैं ये अब नहीं जाऊंगा। और वो नहीं गए। और अफसोस की बात है कि वो गरीब आदमी एक दिन यूं ही सड़क पर फुटपाथ पर मरा पाया गया और उनका इंतकाल बहुत बुरे हालात में हुआ। लेकिन कितने अजीम शायर थे कि अगर मैं उनकी आपको कुछ वो सुनाऊं, मुझे लगता है ज्यादा वक्त हो जाएगा, लेकिन हाँ एक आपको शायद सुना हो कि मेरे पास है ये है दुआ याद मगर हर्फ दुआ याद नहीं, है दुआ याद मगर हर्फ दुआ याद नहीं, मेरे नगमात को अंदाज नवा याद नहीं, मेरे नगमात को अंदाज नवा याद नहीं, मैंने पलकों पे दरे यार पे दस्तक दी है, मैंने पलकों से दरे यार पे दस्तक दी है, मैं वो साइल हूं जिसे कोई सदा याद नहीं। देखिए क्या क्या शायरी थी, मतलब
0: पूरी दुनिया समाई हुई है इस शायर में।
1: मैं वो मांगने वाला हूं जिसको मांगने की आवाज ही मैं भूल चुका हूं अपनी शायरी की भी, मतलब
0: मलंग जिसको कहेंगे कि मलंग। हाँ। ऐसी जिंदगी बन गई जैसे एक मलंग है जिसको दुनिया से कुछ लेना देना नहीं है। हाँ। पर जो अपनी जज्बात है वो शेरों में उन्होंने।
1: तो हम रेडियो वितस्ता की तरफ से एक तरह से इन लोगों को, और भी बहुत से नाम हैं, अगर नाम लेने लगेंगे तो शायद बहुत वक्त हो जाएगा, मुझे लगता है कि उन सब को, तमाम लोगों को हम अपनी तरफ से खिराज अकीदत पेश करें और उन्हें याद करें और उन्हें सम्मान की दृष्टि से देखें कि वो यहाँ हम उनके साथ जुड़े हुए हैं, ये हमारे लिए बहुत इज्जत की बात है। मैं तो कम से कम कहीं भी जाता हूं तो मुझे जब कलाम पढ़ने के लिए बुलाया जाता है तो मुझे ये कहा जाता है कि ये नासिर साहब की सरजमीन से आए हैं, तो ये एक मेरे लिए बड़ी इज्जत की बात है।
0: मैं नफस अंबालवी साहब आपको ये जरूर कहना चाहूंगा कि रेडियो वितस्ता भी आपके इन जज्बात के साथ पूरी तरह से साथ है और हमेशा लोगों के साथ, लोगों के लिए काम हम करते हैं ताकि हम अपने इतिहास को भी याद करें, उसके सहारे हम आगे की ओर बढ़ें। सवाल तो बहुत सारे हैं, आपसे एक सवाल फिर पूछना चाहता हूं, आपको आपकी जवानी में लेके जाना चाहता हूं। 1984 में आपको सर्वश्रेष्ठ अभिनेता पुरस्कार मिला है यूथ फेस्टिवल में, बताइए। और आपको आपके कॉलेज दिनों की किस तरीके से आप याद करते हैं? मैं चाहूंगा कि कुछ, जैसे आपने इतने सारे महानुभावों का नाम लिया है, मैं चाहूंगा कि जो आपके क्लास फेलोज थे, मैं चाहूंगा उनमें से भी अगर किसी के साथ आपका संपर्क है जरूर उनका नाम ले लीजिएगा।
1: हाँ, मैं, मेरे बहुत सारे क्लास फेलोज हैं। मैं आपसे अर्ज कर दूं कि आप, पहली बात तो कि मुझे ले जा तो सकते नहीं वहां, या तो आपने वादा किया आप पूरा करें।
0: नहीं नहीं, मैं आप वादा भी पूरा करेंगे, फिलहाल हम प्रोग्राम के माध्यम से, एक सोच के माध्यम से वहां जाएं और कोई किस्सा भी आप सुनाएं।
1: अब आप बदल गए हो कि अब आप सोच पे उतर आए कि भाई पहले आपने वादा किया कि लेके जाएंगे, लेकिन मुमकिन नहीं है दरअसल वक्त को पीछे लौटाना
0: जी।
1: हालांकि बड़ा खूबसूरत वक्त था वो, और मैं तो ये देखता हूं कि हमारे कितने मुश्किल वक्त होते हैं, कितने कैसे हालात होते हैं, और उस मुश्किल हालात को हम अपना सबसे अच्छा वक्त मानने लग जाते हैं
0: जी।
1: तो मैं कुरुक्षेत्र में पढ़ा करता था, तो वहाँ देखें कि मैं कुरुक्षेत्र की तरफ से एक पॉलिटिकल सिंपोजियम में गया। ये मुझे कहाँ, कैथल
0: जी,
1: कैथल में, ये 84-85 की बात है, और मैंने वहाँ एक नज्म पढ़ी। तब मैं लिखा करता था, नया लिखना शुरू किया था, तो मैंने एक नज्म पढ़ी, मील का पत्थर
0: जी।
1: और वो नज्म जो थी, अब मुझे उर्दू नहीं आती थी, मैं आपसे अर्ज कर दूं, मुझे उर्दू नहीं आती थी। दरअसल हम जो बात करते हैं ये उर्दू ही है
0: जी,
1: दरअसल तो ये उर्दू ही है। हमारी जितनी भी जो हमारी आम फहम जबान है, ये इसमें उर्दू के बहुत से लफ्ज हैं, इसमें ये हिंदी भी नहीं है, दरअसल
0: हिंदुस्तानी भाषा, हम इसको
1: हिंदुस्तानी भाषा कह सकते हैं। हाँ, तो हम अगर किसी भाषा के उस पर उतरेंगे तो फिर हमें बड़ी मुश्किल आएगी कि ये हिंदी भी नहीं है तो ये उर्दू भी नहीं है तो ये अंग्रेजी भी नहीं है। आप बस भी बोलते हैं, आप स्टैंड भी बोलते हैं, आप स्कूल भी बोलते हैं, तो ये सारे लफ्ज अंग्रेजी के। तो मैं उर्दू में लिखा करता था लेकिन मुझे लिखनी नहीं आती, मैं हिंदी में उर्दू लिखा करता था
0: जी।
1: और जबान जो थी उसमें उर्दू के लफ्ज बहुत सारे होते थे, जैसे आज भी होते हैं, तमाम लोग लिखते हैं। तो और वो नज्म जो थी उस समय, एक बहुत बड़ा नाम आपको मैं लेना चाहूंगा उनका, कि उनका नाम था कुंवर महेंद्र सिंह बेदी
0: जी।
1: कुंवर महेंद्र सिंह बेदी साहब जो थे, ये इतना बड़ा लेजेंडरी नाम है, और वो वहां पर जज थे, जो उस पोलिटिकल सिंपोजियम के, उस प्रतियोगिता के जज थे वो, और उन्होंने मुझे सुना वो, और वो इतने हैरत ज़दा हुए कि ये छोटा सा बच्चा अभी, मतलब मैं 21 साल 22 साल का रहा हूंगा, तो अब अदब की हैसियत से, साहित्य की नजर से ये उम्र बहुत छोटे बच्चों की होती है, क्योंकि उस जमाने में, उस वक्त में, इस उम्र में बहुत कम लोग हैं जो थोड़ी बहुत शायरी कर सकते हैं, तो हालांकि कच्ची होती है वो शायरी, तो सभी की ऐसी होती है, हमारी भी कच्ची थी। उन्होंने सुना और उन्होंने मुझे पहला इनाम के लिए रिकमेंड किया, सारे जजेस ने, और मुझे याद है पहली बार मैंने कुछ लोगों को ऑटोग्राफ दिए थे
0: यहां से शुरुआत हुई
1: जी। तो ये मेरा जो सफर था शायरी का, मैं ये मानता हूं वहां से शुरू हुआ था, एक तरह से संजीदा शायरी।
0: तो क्या हम उसके मील के पत्थर जो आपने लिखा है उसको हम सुने आपके मुख से, क्योंकि जहां से शुरुआत हुई है वो हमारा वजूद होता है, उस वजूद से ही हम जिंदगी में आगे बढ़ते हैं। तो कुछ एक आधा अशार उसका अगर आप हमें सुनाएं, तो जो हमारी कोशिश आपको जवानी में लेके जाने की थी तो वो भी साकार हो जाएगी।
1: जी, मैं जरूर पेश करता हूँ कि कुछ मेरे पास है वो, मैं आपको सुना देता हूँ, हालांकि मैंने इसे दुरुस्त नहीं किया
0: जी, जी,
1: इसमें कोई तब्दीली नहीं की,
0: इसमें वही जवानी है, वही रवानी है जो जवानी में होती थी, हम सुनना चाहेंगे।
1: अब आपको सुनकर बहुत हैरानी होगी कि मेरी मैं उस जमाने में भी जो लिखा करता था वो शायद उस उम्र से बहुत ज्यादा की सोच थी, और शायद मैं शुरू से ऐसा ही था, तो मैं वो आपको सुना देता हूँ। वो मील का पत्थर, और नज्म जो होती है, नज्म और गजल में ये फर्क होता है कि गजल में हर शेर जो है वो मुख्तलिफ एक तरह का अपना अंदाज रखता है, लेकिन जो नज्म होती है ये शुरू से लेकर आखिर तक एक ही सब्जेक्ट, एक ही उनवान के तहत होती है, ये फर्क होता है। तो नज्म के लिए ये मुश्किल होती है कि इसे आप एक ही, इसे शुरू से लेकर आखिर तक जो है वो आप सुने
0: जी,
1: और ध्यान से, तभी आपको वो चीज समझ में आएगी कि आखिर में क्या कहा, ये जरूरी नज्म के लिए होता है
0: जी।
1: नज्म ये है मील का पत्थर, ये खोई खोई सी गमगीन आंखें, जैसे कोई झील हो पर्वतों की, होठों पे आती तबस्सुम की लहरें, रेत पर छोड़ती दर्द की सीपियां, फिर लौट जाती हैं गहराइयों में, कितनी कसक है तुम्हारी हंसी में, और कोई नहीं बस ये मैं जानता हूं। मेरे साथ तुम चल रही हो कुछ ऐसे, हम बराबर बिछी दो पटरियां हों जैसे, मेरे हाथ में अपनी उंगलियां पिरोकर तुमने मुझे किस तरह से तका था, जो साहिल पे आके कोई डूबता हो, तुम्हारे लबों में थरथराहट हुई थी।
0: क्या बात,
1: और कोई नहीं बस ये मैं जानता हूं। तुम्हारी इन आंखों की खामोशियों ने आवाज पर मुझको आवाज दी थी, तुम्हारी इन आंखों की खामोशियों ने आवाज पर मुझको आवाज दी थी। तुम जैसे घिरी हो किन्हीं आंधियों में और हवाएं तुम्हें दूर ले जा रही हैं, हवाओं का रुख मोड़ सकती नहीं तुम, ये पायल नहीं बेड़ियां हैं तुम्हारी, और कोई नहीं बस ये मैं जानता हूं। और आखिरी बन ये है कि और मैं मील का कोई पत्थर हूं जैसे, और मैं मील का कोई पत्थर हूं जैसे, मेरे पैर मिट्टी के अंदर दबे हैं, तेरा साथ दूं भी तो कैसे बता मैं, बहुत काफिले और गुजरेंगे लेकिन तेरे बाद कितना मैं तन्हा रहूंगा, ऐ मेरी दिलरुबा मेरी जाने गजल, और कोई नहीं बस ये मैं जानता हूं।
0: क्या बात है, क्या बात है। इस गजल को सुनने के बाद मेरा कोई सवाल नहीं है, जो मेरा सवाल था वो मुझे उसका जवाब मिल गया, और बहुत खूब। और मैं ये मानता हूं मैं कोई शायर नहीं हूं, कोई लेखक नहीं हूं, पर इतना मैं अंदाजा कर सकता हूं कि आपने सही फरमाया कि इसमें आपने कोई करेक्शन नहीं किया।
1: हाँ।
0: एक साधारण व्यक्ति जो ये सुनता है उसके हिसाब से ये वाकई आपकी जिंदगी का मील का पत्थर है, और हाँ। यहां से नफस अंबालवी साहब का सफर शुरू हुआ। अंत में, समय हमारे पास बहुत हो चुका है, अंत में आपसे सिर्फ ये जानना चाहता हूं कि डॉक्टर कमलेश कौशिक नफस अंबालवी कैसे बने और इसका मायने क्या है, और ये भी जानना चाहूंगा कि रेडियो वितस्ता के स्टूडियो में आप आए, आपको यहां आके अंबाला के लिए क्या महसूस हो रहा है, दो प्रश्न है मेरे ये।
1: हाँ देखिए, जहां तक मेरे तखल्लुस का सवाल है, उर्दू शायरी में ये एक रवायत है, एक परंपरा है कि आप जो भी कुछ लिखते हैं, जो भी आप मिलेंगे वो आपको एक तखल्लुस से मिलेंगे। जैसे अशक अंबालवी साहब भी एक हमारे यहाँ हुए हैं, जिगर मुरादाबादी, साहिर लुधियानवी। साहिर लुधियानवी साहब का नाम तो अब्दुल हई था। तो इस तरह से एक परंपरा है कि आप एक तखल्लुस से लिखते हैं। तो मेरा तखल्लुस जो है वो नफस अंबालवी, कुछ लोगों को नहीं ज्यादा समझ है तो वो इसे नाम समझ बैठते हैं। नाम तो कमलेश कौशिक ही है
0: जी,
1: लेकिन मेरा जो तखल्लुस है वो नफस अंबालवी है। तो नफस जो है ये दरअसल एक शकील बदायनी साहब की एक बड़ी मशहूर गजल